हजुर बिल्कुल नेवालो प्रोग्राम सहर जेरे ओ आगामी नेवाल चाह गो तब वर्ष बाद पता सहर बाद कामयाबी मिला उसे नागो तवा इता सुता मुबारक शाह ओ जे सुख दस हुई क्या ना ओ चल का वो तद मेहनत जरूरत हुई क्या ना ओ मंजिल तो पूरा रसीद ले देवी ओ बिल्कुल ताचुक पल हेमत पल मेहनत चिकुम दावा जरी सतह ताचु बुख पल मंजिल ता उरा से गए او دا امید لرم چې دا نوې سهار نوې سهار او بالکل ټولو مینه والو ته به د خوښۍ پیغام راوړوي. امید لرم چې څومره مینه وال دي هغه به بالکل روغ جوړ وي، خوشحاله به وي او دغه خوشحالۍ پیغام سره سره خپله خوشحالي چې کومه ده هغه به په خپلو خپلوانو کې خپلو ګاونډیانو کې تقسیموي او دا نه چې ځان سره که نه

0: देखिए जिंदगी एक पहेली 31 अक्टूबर से रोजाना रात 7 बजे सिर्फ जियो पर।
1: तारखाना दस ख्वाजे ख्वाजे संदर दे लगावली दीदा सशाई बोरवे
2: MSD 88.4
1: में चेकला वाला गुवान नो दाहो करक रेडियो और बंदे रोगला दाहो दे करक रेडियो फ्रीक्वेंसी 88.4
3: بالکل
1: بالکل پاٹاسی شری چار بوندے خوجہ خوجہ پروگرامینا خواجہ خواجہ ساندر اور دائشے

0: कल की यादें आज के लम्हे और आने वाले कल की उम्मीद, सबको जोड़ी एक आवाज, रेडियो अमन 88.4 सड़क हर वक्त आपके साथ।
1: जहाँ मिले आपको तफरी,
2: जहाँ मिले आपको मालूमात,
1: और जहाँ गूंजे सिर्फ आपकी आवाज, दिन हो या रात,
2: रेडियो मन 88.4 करक हमेशा आपके साथ।
1: रेडियो मन 88.4 करक, अपनी आवाज अपनी पहचान।
3: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jan Rang Aman.
4: احمد بھائی زہو ہر عورس شیشت گورم پا محمی عورس پا عورس دانی زیادی گی نخ کو لاشتا او نمی زڑکی گی چی کورنا باہر اوزم
5: خورے حس حفغان ندی پکار مخدانو دا پارا اش مائکنی ڈراپ استعمال کا دیر ضرب دے مہنا دانے حتم شی او مخبد صفا او کل اخکاری
4: مننا احمد بھائی اس با اش مائکنی ڈراپ خاما خا اخلم زہوارم چی زما مخدانے نا صفشی او خیستخ کاری احمد بھائی دا دکان پتا اخایا
5: خورے دکان پتہ ادھر سر نوٹ کا مولانا عبدالحالک ٹیلر اینڈ کاسمیٹک سینٹر حیبر پلازا دکان نمبر 4 منگل ملا

0: हाँ, द नेक्स्ट कॉलर का सोचता हूँ खुश रहो बैठे हो वाह के दिस रपोरे वाह डेरा मजदूरा जी अस्सलाम वालेकुम
1: वालेकुम सलाम समझर भाई से जोड़िए बारे
0: अल्हम्दुलिल्लाह ठीक ठाक सो को दे किम जोना
1: इकबाल का खबर है कहो दे गना ग्रुजीना
0: रहमत आबाद ना इकबाल खान रहमत आबाद ना हर कले उस्तरीमाशी زبردست خپل طبیعتونه مزاجونه زندگی دې څرنګه دو هفته دې څرنګه تیره کړه زه خوښ پیر ازال کال د دې تو مشتا
1: یار بل دې کې کال دې ټکوال غوته ټین نک کنه
0: جی جی
1: خپل ازال میرا
0: او موږ دې ته ویلکم یو ستړی ما شه په خیر راغلې پروگرام کے سر چھ شامل ہوئے
1: پروگرام کے وجہ سے واٹا پر شامل ہو گنا
0: جی قربان
1: ادو ویج خدا خبر دا کم سل سوک معلوم کری
0: تے خبر کم سل سوک معلوم کری
1: خدا خبر دا کم سل سوک معلوم کری دوبارہ میں استاد حسن سیلا برو برو
0: زبردست زبردست اور واقعی ڈیر زبردست شعر در تو چا دو سلام کول گوڑی
1: بس تو لے سر تمے دو سلام دی پرش
0: وعلیکم السلام وعلیکم السلام دے کال کولو یو جہان مننا

0: विजय विजय सलामा तो हलीमा सुल्तान ना दिबहार सालवाबा जी और रुशिखान सुम्बल वजीरसान लहा वजीरा अन शखान यमुना खान ओ हम नशना सद वफान लादले जिमल सुमया मेजोना हन यफा जरलाल खुशाब अन मेसोर जैनब एंड नयाब जनखेला और जाला मरोर शाह जर्मनी गुलशन और छोटी आंख सर नादिया एंड रविया छोटा मरवा डॉक्टर जोया खान मलिक अलमासे और अलीना एंड एकरा दिलरुबा डक अन मोल खडक सुमया एंड समाह अंजालना में फातिमा डेर जुता मना फातिमा वजीर सना डेर जुता बेहद मना पर गांव से के मैस केवले अयो जहान मना वर सरा खालिक नो शोरी हाय हाय मना देखे शुक्रिया देखी खालिक नो खाना पर बिल्कुल मुलाकात छो हो डेर जुता बेहद मना ना देखे शुक्रिया देखी और गुरी पर गांव से कलर से अस्सलाम वालेकुम अस्सलाम वालेकुम हेलो وعلیکم السلام ڈیر جو تمنا اور پروگرام سے کیما گیم روڈ ہے ابن پہ یہ کہنا
1: یار پرون لانے سیکرے
0: پشین چمن کے سین واشنگ مشین پر ہوتا ہے خیر تو کوشش ہوگا
1: یار پرون یار راجو سے تو یہی
0: ہاں
1: اخری
0: سے یہ سنگ سے دلم والا ورنہ اچھا اچھا اخر کے سید علامہ سے سنگ در تپلے کو اچھا بیگام سے انسلا ادھر تھا نا سر کی اما کا فکر سید سجلا مسجد پتو میں بش کے جار کے ہاں اچھا سر ڈیر جو تھا منا پر گاؤں کے دکھا لو کہ یو جہاں

चलिए न पहेगवा अवश्य डाले देवी अमृता ऋषिकांता डाले देवी अमृता ऋषिकांता خبر نہ دا درگلے ورنہ پلہ پلو پہ خورما سنبھل وزیر سنا ڈیر سو تمہیں ہدم آئیو جہان منا